0: हेलो नमस्ते सबैजनालाई यो कार्यक्रम नेपाली आवाजमा उपस्थित भइसकेका छौँ हल्का टेक्निकल गडबडी भयो तर केही छैन वी आर ब्याक र आज मसँग उपस्थित हुनुहुन्छ कार्यक्रममा हामीसँग कतिजना छौँ हामी चारजना हितेश भाइ
1: हजुर हामी आज चारजना छौँ
0: तिमीले चाहिँ वेलकम चाहिँ तिमीले पनि भन्न सक्थ्यो तर केही छैन आज हाम्रो अलिकति मेस्टअप भयो केही छैन तपाईँहरूलाई फेरि पनि कार्यक्रममा स्वागत छ र अहिले हामी नेपाली आवाजमा उपस्थित छौँ र नेपाली आवाज अहिले तपाईँहरूसँग लाइभ प्रसारण भइरहेको छ र हामी क्याथरिनको सेकेन्ड स्ट्रिटबाट प्रत्यक्ष प्रसारणमा छौँ 101.3 MHz हामीलाई सुन्दै हुनुहुन्छ तपाईँहरू जसरी सुन्दै हुनुहुन्छ तपाईँहरूको मोबाइल फोनबाट ड्राइभिङ गर्दै हुनुहुन्छ या तपाईँले खाना पकाउँदै हुनुहुन्छ मेबी बच्चा हेर्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईँहरू सबैलाई स्वागत छ र हामी अब तपाईँहरूलाई म चाहिँ विशेष गरी आज तिनवटा मेरो त अर्को चाहिँ हाम्रो हितेश भाइ त अब मसँग चाहिँ रेगुलर कलिग एउटा चाहिँ मसँग साथ दिइराख्नु भएको छ गत एक महिनादेखि र हाम्रो नयाँ चाहिँ गेस्टलाई चाहिँ स्वागत गर्न चाहन्छु र हितेश भाइ प्लिज वेलकम देम
1: स्वागत छ हजुरहरूलाई नेपाली आवाजमा हजुरहरूले आफ्नो इन्ट्रोडक्सन प्लिज
2: हजुर धेरै धेरै धन्यवाद आज मनोज दाइले चाहिँ हामीलाई मैले कति पछि आउँछु भन्दा भन्दै आज बल्ल मनोज दाइले ल हुन्छ बहिनी आऊ नि त भनेर मलाई आज बोलाउनु भयो ठिकै छ मेरो नाम चाहिँ पल्लवी अनि हजुर मेरो नाम चाहिँ पल्लवी हो
0: त्यही हो पल्लवी हो पल्लवी हो द्याट्स इट केही छैन पल्लवी हो होइन तर केही छैन अनि के छ भन्दा चाहिँ एउटा राम्रो पक्ष चाहिँ के छ भन्दा हाम्रो चाहिँ यो कार्यक्रम क्याजुअल रूपमा चल्छ अनि फेरि हाम्रो चाहिँ क्याथरिनको सबै दाजुभाइ दिदीबहिनीहरू चाहिँ हाम्रो सबै फ्यामिली जस्तै हो त्यही भएर नो प्रब्लम अनि हाम्रो तपाईँलाई पनि स्वागत छ र तपाईँको सानो इन्ट्रोडक्सन दिनुहोस् तपाईँको नाम अनि क्याथरिन आउनुभएको कति भयो र के गर्दै हुनुहुन्छ जार्विन नर्दर्न टेरिटोरीमा
3: मेरो नाम चाहिँ मिस्ना
0: दाहाल हजुर
3: म क्याथरिन आएको चाहिँ एक महिना हुन आँट्यो
0: हजुर
3: काम गर्दैछु
0: पक्कै पनि र डार्विनको विश्वविद्यालयमा चाहिँ चार्ल्स डार्विन विश्वविद्यालयमा उहाँले अध्ययनरत हुनुहुन्छ र क्याथरिनमा चाहिँ कन्ट्री लाइफ इन्जोय गर्दै हुनुहुन्छ र हितेश भाइ के छ हाउ वाज यो डे अनि हाउ वाज यो विक
1: दिन राम्रै गयो दाइ अलिकति काम गरियो अलिकति क्रिकेट खेलियो र आज सधैँको बुधबार चाहिँ हजुरसँग यो स्टुडियोमा बस्नु पाउँदा आइ एम भेरी ह्याप्पी टु बी ब्याक
0: अब के हामी के विषयमा कुरा गर्ने हामीलाई केही थाहै थिएन भने के प्रिपेरेसन छैन भाइ
1: के प्रिपेरेसन भन्दा पनि म क्याफेमा काम गर्छु र कहिलेकाहीँ चाहिँ मेरो कस्टमरहरू चाहिँ किताब लिएर आउनुहुन्छ क्या पढ्दाखेरि खाना खाँदाखेरि अथवा लाइक कफी खाँदाखेरि चाहिँ किताब लिएर आउनुहुन्छ अनि त्यो देखेर चाहिँ म लास्टै फेसिनेटेड पनि छु होइन जसरी पनि रिडिङ कल्चर ओभरअल अस्ट्रेलियामा जसरी छ जसरी हामी सिटीहरूमा बस्दाखेरि ट्रेनमा चढ्दाखेरि बसमा चढ्दाखेरि क्याफे जाँदाखेरि अथवा हजुरको
0: सुत्दाखेरि
1: उठ्दाखेरि दाजु जो पनि लाइक एउटा रिडिङ कल्चर छ नि त्यो कुराबाट म धेरै नै फेसिनेटेड छु अनि यो त्यही कुरा यदि हामीले सायद यो रेडियोमा पनि यो प्रोग्राममा पनि कुरा गर्न सक्यो भने चाहिँ मेबी इट विल बी फ्रुटफुल टु एभ्रीवन के लाग्छ हजुरलाई
0: होइन डेफिनेटली हामी चाहिँ यो विषयमा चाहिँ हामी कुरा गर्छौँ सबै हामी सानसानोमा धेरै पढ्नु पर्थ्यो होइन सब्जेक्ट 8 सब्जेक्ट हुन्थ्यो म्याथ साइन्स हेरौँ नेपाली इङ्ग्लिस हेरौँ ब्लाब्ला
1: हजुर
0: अब भने म तपाईँहरूलाई के जानकारी गराउँछु भने पक्कै पनि हामी यो विषयमा आउनेछौँ अहिले भने नेपालको अलिकति नेपाललाई सम्झ्यौँ र नेपालमा चाहिँ साउनको छ आज 6 रहेको छ र अहिले इमेजिन क्या पल्लवी पानी झरझर्ती पुरै झर परिरहेको छ
2: दाइ अझै झन् सानोमा याद छ दाइ पानी पर्दा चाहिँ मन्दिर जानु पर्थ्यो नि
0: ओहो
2: मन्दिर मम्मीहरूसँग यसो साउनको व्रत गरेर मन्दिर जाँदा त्यो दाइ याद हुन्छ ठ्याक्क साउन भन्ने बित्तिकै पानी परेको बेलामा मन्दिरको
0: अनि तिमीले व्रत ल्याऊ त
2: छैन दाइ
0: छैन व्रत चाहिँ किन लिन्छन् त्यो विषयमा पनि तिमीलाई अब मम्मीले सिकाउनु होला
2: त्यो सिकाउनु त भएको थियो तर त्यो बेलामा सुनिएन
0: भोकै बस्न सकेन
2: हजुर होइन बस्न त बसे दाइ होइन नेपालमा हुँदा फेरि मम्मीहरूसँग मेनली जति टाइम स्पेन्ड गरियो त्यति बेला चाहिँ बस्यो पछि पढाइको लागि काठमाडौँ मुभ भयो त्योबाट चाहिँ अलि काठमाडौँ लाइफ भयो न त भन्दा पहिला सानो सानोमा त बसेकै हो दाइ
0: बसेको
2: हजुर
0: पक्कै पनि आज चाहिँ नेपालमा साउन 6 गते बुधबार 2083 साल अनि नेपाल अब इङ्ग्लिस चाहिँ जुलाई 22, 2026 साल असार शुक्ल अष्टमी रहेको छ नेपाल सम्मत 1146 रहेको छ भने अहिले नेपालमा 4:27 गएको छ भर्खर स्कुलमा चाहिँ घन्टी ट्याङ ट्याङ बजेर
2: आउँदैछ
0: अब भने हामी अलिकति सेटल हौँ होइन अलिकति हामी चाहिँ प्रिपरेसन गरौँ यो बुकको विषयमा पनि हितेश भाइले भनेअनुसार अब चाहिँ एउटा गीत सुनौँ गीत चाहिँ यहाँ हाम्रो के हो यो राम्रै गीत बजे जस्तो लागेको थियो होइन यही गीत सुनौँ ल तपाईँहरूले हामीलाई सुनेर साथिनु होला कृपया अबको एक घन्टा हामी तपाईँहरूसँग रहनेछौँ र अहिले पनि तपाईँहरूको लागि यो मिठो गीत र भुल भए माफ हामी चाहिँ प्रत्यक्ष प्रसारणमा छौँ र अलिकति बोल्दा खेल्दा तलमाथि हुनसक्छ र प्लिज जज नगरिदिनु होला हामी स्टिल लर्निङ र अब पनि तपाईँहरूको लागि यो गीत मिठो गीत

0: हेर्दा राम्रो राम्रो लाग्छ भाइ माछा पुछ्रे किन तिमी आज अलि लजा छौ नि भाइ के हो तिमी आज खुलेर नाचेकै छैन अ
1: दाइ नाच जहिले पनि लास्टमा राख्नु पर्छ रे के त किनकि लास्टमा जहिले नि राम्रो गीत बज्छ के लाग्छ हजुरलाई
0: अहो जे पनि लास्टमा
1: जे पनि लास्टमा
2: ढिला
0: आउँछ पक्कै पनि ढिला आउँछ कडा आउँछ भनेपछि ओके म चाहिँ हाम्रो नयाँ चाहिँ हाम्रो गेस्टसँग चाहिँ जान चाहेँ र अब रिलेटिभली हजुर चाहिँ अस्ट्रेलिया आउनुभएको चाहिँ करिब एक वर्ष अलिकति बढी भएको छ र अब यो समयमा तपाईँको चाहिँ भावना होइन इमोसन्स उतार चढाव तलमाथि चाहिँ विभिन्न किसिमको चाहिँ तपाईँले सोच्नुभयो नेपाल मिस गर्नुभयो पक्कै पनि हामी सबैको स्टोरी हो अनि तपाईँको अझै फ्रेस नै छ कसरी लिनुहुन्छ जस्तै डार्विन आउनुभयो डाइरेक्टली र अहिले चाहिँ क्याथरिनमा आउनुभएको छ जुन चाहिँ अब अस्ट्रेलियाको एउटा टप एन्डमा पर्छ अनि यसलाई कसरी लिनुभएको छ कस्तो कस्तो फिलिङ्स भइरहेको छ कसरी हेर्नुहुन्छ
2: अब अरूको लाइफ हेर्दाखेरि चाहिँ आफ्नो बेटर हुन्छ पछि भनेर अहिले जस्तो स्ट्रगल भयो भने गरिरहेको छु अब अरूको चाहिँ त्यस्तो थिएन भने चाहिँ आफूलाई यहाँकोमा रिग्रेट हुन्छ होला अब अरूको हेरेर सुनेको अनुसार चाहिँ समथिङ बेटर विल बी देयर एट द एन्ड भन्दै चित्त बुझाउँदै जस्तो स्ट्रगल आए पनि गरिरहेको छु त्यही नै हो यहाँकोमा त्यस्तो रिग्रेट चाहिँ छैन तर त्यही हो स्टुडेन्ट भिजामा आएको छ भने सबैलाई गाह्रो त भइ नै हाल्छ अभियसली तर पनि तर केही न केही हुन्छ
0: लुकिङ फर द फ्युचर लुकिङ फरवर्ड टु इट अनि कस्तो भन्दा एउटा पोजिटिभ कुरा चाहिँ कति धेरै कुरा लर्न गर्न पाइयो होइन अनि स्ट्रगल त छ नै हामी सबैको स्टोरी हो यो फेरि अनि तर चाहिँ के छ भन्दा बेटरको लागि छ होइन त द्याट्स गुड अब भने अब कतिजना सुन्दै हुनुहुन्छ हाम्रो अहिले चाहिँ के ट्रेन्ड पनि छ भन्दा चाहिँ डाइरेक्टली डार्विन आउने अनि कतिजना हामी चाहिँ क्याथरिनमा पनि छौँ होइन किप अन रकिङ होइन किप अन ट्राइङ द बेस्ट नो प्रब्लम होइन यु विल गेट देयर
1: हो दाइ बेस्ट मलाई यस्तो लाग्दाखेरि सोच्दाखेरि चाहिँ डार्विन अर क्याथरिन आउनु चाहिँ बेस्ट आइडिया नै हुन्छ जस्तो लाग्छ यदि हजुरहरूले पिआर अथवा इफ युआर लुकिङ फरवर्ड टु लिभिङ इन अस्ट्रेलिया फर लङ्गर टाइम सायद डार्विन अथवा क्याथरिन चाहिँ मेबी फ्रुटफुल हुन्छ होला फ्युचरको लागि देन मुभिङ टु अदर बिग सिटिज लाइक मेलबर्न अर सिडनी त्यही भन्दै आई थिङ्क यु मेड अ गुड डिसिजन
0: यस आई थिङ्क अ लट अहेड देन हुन्छ नि सिटिजको त्यो जो चाहिँ हाम्रो विद्यार्थी हुन्छ आई वाज वान अफ देम युआर वान अफ देम होइन
1: हजुर दाइ लङ ब्याग
0: अनि
2: कम्पेयर टु नेपालको लाइफ यहाँ धेरै नै बेटर छ नि
0: छ
2: किनभने इभन म नेपालमा हुँदा काम पनि गर्थेँ त्यहाँनिर त्यो एक महिनाको स्यालेरी 20,000 कमाउनु र यहाँनिर एक दिनमा 20,000 कमाउनु इट्स टोटल्ली डिफ्रेन्ट नि त त्यो कुरा पो अहिले हामीले अब फी पे गर्नुपर्छ यताउति भनेर यो छ अझै इभन डार्विन र क्याथरिनमा आएको एउटा प्लस पोइन्ट के छ भने ट्रेनमा हिँडेर ट्राभल गर्नु पर्दैन डार्विनमा बसमा हिँड्नको लागि फ्री अफ कस्ट हो पैसा पर्दैन त्यसमै पैसा सेभ हुन्छ एउटा त त्यो प्लस पोइन्ट नै हो अनि अरू सिटी जस्तो 2-3 घन्टा ट्राभल गरेर काम गर्न जानु पर्दैन अरूको स्टोरी सुने अनुसार त्यो देख्दा चाहिँ एकदमै राम्रो छ जस्तो लाग्छ डार्विन क्याथरिन इज बेस्ट If you are coming here, you must be here.
0: You must, if you are thinking about coming to Australia.
2: Yep. Darwin, auntie is best.
0: Auntie is best. I agree. Totally agree. Now, we have to go to the brother's house. भाइले चाहिँ भन्दैछन् बुक्सको विषयमा चाहिँ पल्लवी वाट्स के छ तिमी किताब कतिवटा पढेको छौ ल भन त
3: मेबी इन्फ्लुएन्स पार्ट होला मेरो दाइले चाहिँ किताबहरू धेरै पढ्नुहुन्छ होइन अनि त्यही भएर अनि दाइकोबाट रुममा गइ गई कुनै कुनै बेला बुक चोरी चोरी पनि पढ्न त पढेछु दाइ होइन आई थिङ्क द लेटेस्ट आई हेभ रेड इज एटोमिक हेबिट्स द्याट वान इज भेरी गुड इफ यु वान build something of future aina aba tapaiko habit harle kasto ke depend garcha that's very nice book I think the beginner sapile jati le padnu huncha book haru waha harle chai to atomic habits ta padine halnu bhako hola aina it's very nice book
0: okay so overall book hamle particular book ko kura garyo aina jastai timle euta book padhi sakepachi ni alikati आफ्नै दिमागलाई चाहिँ साइकोलोजिकल्ली एनालाइसिस गर्दा नि तिमीले पढेर सकाएपछि के पाउँछौ, लाइक डिफरेन्स के पाउँछौ? अलिकति आफ्नै दिमागलाई चाहिँ साइकोलोजिकल्ली एनालाइसिस गर्दा नि तिमीले पढेर सकाएपछि के पाउँछौ, लाइक डिफरेन्स के पाउँछौ?

0: त्यो भएको थियो इक्जाम्पल कुनै बुकमा गऱ्यो नि ए यो भएको थियो है आई निड टु चेन्ज दिस भने त ब्याक अफ द माइन्डमा आइ नै हाल्छ दाइ जसरी पनि यस्तो यस्तो गरिरहेको थिएँ मैले चाहिँ यो चेन्ज गर्नुपर्छ है भनेर हुन्छ त्यो
1: पोजिटिभली
0: त्यसलाई पसि नै रहेको हुन्छ दिमागमा सकेसम्म चाहिँ आफूले कुनै टाइम स्पेन्ड गरेर केही पढिसकेपछि चाहिँ त्यो ह्याबिटलाई चाहिँ वाइ नट आफ्नो लाइफमा पनि इम्प्लिमेन्ट गर्नु भनेर चाहिँ हुँदो रहेछ
1: What about you?
2: पल्लवीले भने जसरी ल अलिकति इम्प्याक्ट चाहिँ हुन्छ दाइ केही समयको लागि मेबी लाइक इफ युआर रिडिङ अ बुक सानैदेखि र अहिलेसम्म पढ्नुहुन्छ भने चाहिँ मेबी इम्प्याक्ट धेरै हुनसक्छ तर एट द एन्ड हजुर जब किताब सक्नुहुन्छ एक दुईवटा सबै सम्झिन त लगभग गाह्रो नै हुन्छ अब हजुरले एक दुईवटा कुनै टच पोइन्टहरू चाहिँ हजुरहरूले लिगेर आफ्नो लाइफमा सबैभन्दा ठुलो कुरो इम्प्लिमेन्टेसन नै हो दाइ होइन यदि इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ राम्रो नै हुन्छ जसरी उसले भनेअनुसार एटोमिक ह्याबिट मा के छ भनेपछि यदि हजुरले एभ्री डे 1% आफैलाई केही कुरामा इम्प्रुभ गर्नुहुन्छ भने बाई द एन्ड अफ द इयर यो हजुरको इफिसियन्सी चाहिँ 37% इन्क्रिज हुन्छ अरे जस्तो हजुरले मेबी लाइक गिटार बजाउन आउँदैन अनि हजुरले दिनको 1% इम्प्रुभ गर्नुभयो भने चाहिँ हजुर बाई द एन्ड अफ द इयर 365 days चाहिँ 37%ले चाहिँ हजुरको स्किल्स अप स्किल हुन्छ भन्छ त्यसले चाहिँ यदि सबभन्दा ठुलो कुरो इम्प्लिमेन्टेसन नै हो जस्तो लाग्छ दाइ मलाई पनि इम्प्लिमेन्टेसन गर्न सक्यो भने चाहिँ किताबहरूले चाहिँ प्रभाव पार्छ दाइ पक्कै पनि
1: हामी अब दुइटाको चाहिँ मुखार बिन्दुबाट चाहिँ बाढीहरू सुनियो थ्याङ्क यू सो मच र अब भने हामीलाई चाहिँ एउटा गीतको रिक्वेस्ट आएको छ र हामी यो कुरामा कन्टिन्यू गर्छौँ र तपाईँहरूलाई धेरै धेरै धन्यवाद विचारको लागि र अहिले भने यदि कसैले चाहिँ म्यासेज गर्नुभएको छ केही छ भने हामीले पढ्न सक्छौँ है डाइरेक्टली अनलाइनमै र तपाईँहरूको साथीहरूलाई केही सुन्नु भन्नु मन छ भने चाहिँ लिङ्क पठाइदिनु होला र तपाईँहरूको साथीहरूले सुन्नुहुन्छ र अहिले भने हामीलाई राजेशजी जुन चाहिँ मलाई चाहिँ बिगिनिङदेखि यो कार्यक्रम सञ्चालन भएको करिब 4 वर्षभन्दा बढी भइसक्यो र सुरुदेखि मलाई निरन्तर रूपमा साथ दिँदै आउनुभएको छ हाम्रो राजेश पराजुलीजी र राजेश सरले के भन्नुहुन्छ भन्दा मलाई चाहिँ मायालु बाई स्वप्न सुमन मेरो श्रीमतीजी तपाईँ हामीलाई सुन्ने सपनाको लागि बधाइदिनु होला भनेर चाहिँ हाम्रो उहाँको चाहिँ वाइफको लागि चाहिँ डेडिकेसन गर्न चाहनुहुन्छ र राजेशजी तपाईँलाई धेरै धेरै धन्यवाद र तपाईँको परिवारलाई पनि शुभकामनासहित र तपाईँको शुभ सन्ध्या भन्दै तपाईँलाई शुभरात्रि पनि एकैचोटि भन्दै तपाईँलाई म यो गीत बजाउन चाहन्छु तपाईँको रिक्वेस्टमा अबको लागि स्वप्न सुमनको मायालु

0: मायालु मायालु राजेश पराजुलीजीको रिक्वेस्टमा रहेको यो मिठो गीत तपाईँहरूको लागि र म तपाईँहरूलाई रिमाइन्ड गराउन चाहन्छु यो हो कार्यक्रम नेपाली आवाज नेपाली आवाज हामी प्रत्यक्ष प्रसारणमा रहेका छौँ र अहिले हामी क्याथरिनको सेकेन्ड स्ट्रिटको चार्ल्स डार्विनको स्कुलको साइडबाट हामी प्रसारणमा छौँ र थोरै जानकारी गराउँछ यो नेपाली आवाज प्रसारण भएको चाहिँ करिब चार वर्षभन्दा बढी भयो र नेपालीहरूलाई चाहिँ हप्ताको एक दिन भयो भने यसो रमाइलो हुन्छ कि एउटा भाषा संस्कृतिलाई यस्तो केही गर्न सकिन्छ कि आफ्नो तर्फबाट भनेर हामीले यसरी गरिरहेका छौँ र मलाई लेटली र बिगिनिङदेखि नै मलाई चाहिँ एकदमै सम्पूर्ण रूपमा चाहिँ माया नेपाली कम्युनिटीबाट पाइरहेको छु र यहाँ हामीले विभिन्न चार वर्षको अन्तरालमा धेरै गरेका छौँ र यो चाहिँ मलाई पर्सनल्ली खुसी लाग्छ एक दिन आएर यसरी बिताउन पाउँदा र तपाईँहरू धेरै तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र विशेष गरी पल्लवी र आज हाम्रो नयाँ गेस्ट हुनुहुन्छ उहाँलाई पनि धन्यवाद अनि मेरो भाइले पनि जोइन गरिरहेको छ उहाँलाई पनि धन्यवाद र यो चाहिँ कति यसको मेगा हर्ज भन त भाइ कति हो 101.3 मेगा हर्ज ओके एनिवे सो क्याथरिन सो के छ ठिक छ क्याथरिन सो
1: एकदम बकवास
0: हो र के भयो
1: एकदमै म चाहिँ त्यहाँ काम गर्नु गएको थिएँ खास गरी क्याथरिन सोमा जाने भनेर त कहाँ होइन एउटा साथीले एक्कासी फोन हान्यो भोलि काम गर्न जान्छ भने कहाँ भने क्याथरिन सो भने अँ जान्छु भने गएँ त जाउन्जेल नै केही थिएन बिहानसम्म नै केही थिएन ठिकै थियो त्यत्रो घाममा जब कि एन्टी त पुरै गर्मी नै छ नि त घाममा काम नै गरेँ त घाममा नै केही भएन ल ठिकसम्म अस्ति नै गर्दा अलिकति काली चाहिँ भयो है फेरि काली भए त्यो काम गर्नु नि ठिक थियो तर त्यहाँ जुन धुलो छ नि ओ माय गॉड त्यो धुलोले गर्दा म बिरामी भएँ अहिले मलाई टन्सिल भइरहेछ तर एकदमै गाह्रो क्या अब एन्टीमा आएर अब नेपालमा हामीले दुःख त गर्छौँ भने पनि केही छैन नि त यहाँनिर चाहिँ दुःख गऱ्यो भने केही छ क्या अब त्यही क्याथरिन सोमा गएर धुलो धुलोमा काम नेपालमा त सबै काम प्रायः जस्तो त्यस्तै हुन्छ नि त अनि यहाँ चाहिँ त्यो काम गरेर पनि राम्रो त भयो तर एकदमै त्यो धुलो हुन्छ नि यो चाहिँ सायद एन्टीको गभर्मेन्टले गर्नुपर्छ होला क्या है
0: तपाईँको धारणा के छ पल्लवीजी
2: मेबी एक्सपिरियन्स डिफ्रेन्ट होला म चाहिँ घुम्न नै गएको थिएँ अलिक शीतलकै बेलामा गएको थिएँ अनि राइडहरू पनि गरेँ रमाइलो भयो मेरो लागि चाहिँ बहिनीलाई पनि त्यहाँ अफकोर्स भेटेको थिएँ बहिनी चाहिँ काली भयो भनेर कम्प्लेन नै गरिरहेको थियो त्यो बेलामा पनि तर म गएँ घुमेँ राइडहरू गरेँ इट वाज फन एक्सपिरियन्स लाइक किनकि लास्ट टाइम त्यस्तो राम्ररी गएको थिएन योपालि चाहिँ इन्जोय नै गर्छु भनेर कामहरू सबै बिदा सिधा लिएर नै फ्यामिलीसँग इन्जोय नै गर्छु भनेर गएको थिएँ
0: इट वाज गुड पक्कै पनि मैले चाहिँ क्याथरिन सोमा अभियसली क्याथरिन सो त हो तर बिरामी भएको कम्प्लेन चाहिँ सुनिसकेँ धेरै म त्यही भएर गइनँ कि तर मैले कम्प्लेन धेरै सुनिसकेँ कि अरू अरू दुई तिनजनाबाट
1: पनि धुलोले गर्दा पनि होला कि सायद
0: अनि के छ हजुर पक्कै पनि तर सोमा के त्यो पिङहरू रमाइलो देखिन्थ्यो होइन लाइटिङहरू रातिमा के थियो राम्रै थियो है
1: रमाइलो थियो तर रमाइलो भने रातिमा नै धुलो पुरै उडिरहेको थियो कि धुलै धेरै थियो क्या मलाई चाहिँ त्यहाँ धेरै बेर बसेर नि होला रमाइलो भन्दा नि धेरै धुलो धुलो मात्रै लाग्यो दिदी त एकछिन थोरै टाइमको लागि
2: म चाहिँ 5 बजेपछि नै गएको थिएँ 5-6 बजे शीतल नै हुन्छ भनेर गएको थिएँ मेन चाहिँ इट वाज फायर वर्क्स
0: तिम्रो चाहिँ सर्ट एन्ड स्विट रहेछ कि
2: हजुर सर्ट एन्ड फन एक्सपिरियन्स त भयो दाइ गएँ सब राइड भ्याएँ सबै राइड भ्याएँ फायरवर्क्स हेरे आई
0: ऑसम एनीवे अनि भाइ गनि
3: दाइ म भित्र एकचोटि छिर्या हो दाइले बोलाउनु भएको तर म चाहिँ भित्र चाहिँ गएन चाहिँ त्यहाँ गन सो चाहिँ थियो जाने
1: बित्तिकै
3: अनि म साँझ जान्छु फायरवर्क्सको लागि भन्ने भन्नुभएको थियो अनि त्यसपछि गएन अनि बाटोमा चाहिँ मैले सुमित दाई भन्नलाई भेटेँ अनि दाइ त्यो दाइलाई नै मैले टिकट दिएर
1: यो कति थियो टिकटको पैसा मलाई त्यो नै थाहा
2: छैन मलाई पनि थाहा छैन
3: आई थिंक इट्स $30
1: थियो ओ माय गॉड तर त्यो भित्र छिर्नलाई त्यो वर्थ इट नै थिएन नि त्यो $30 वेस्ट नै हो जस्तो लाग्यो मलाई
3: maybe like organization ko lagi chai sayad kharcha pani thiyo hola
0: ke khosa khuchu gardai chhau timle
2: haju tai ma chai feri free ma pako bhayera hola
1: I enjoyed more अब तो पैसा जल्दी ती रहे सब उल्लाय तो वोश ने बाय नहीं
2: था आई ना वाले पर फ्री में पाउंड वाक को
1: अब वाले नहीं और उतना थे नहीं था तित्ती तेरे मान चिते नहीं था दीना लाय था
0: डेफिनेटली यो चाहे हमरो इस तो रोमाइलो
1: वाले पर फ्री में पाओ वाले पर फ्री
2: में पाओ तारा बनी ता जल्दी ती
1: फ्री मा पाए नि त्यसले उहाँले अरु नि खर्च गर्नु होला नि त तर फ्री मा पाए नि त्यो चीज यदि अब राम्रै थियो भने उहाँलाई त त्यो वाउ फ्री मा पाए जस्तो होला नि त तर त्यहाँ गएर उहाँ पनि बिरामी हुनु भएको रहेछ भने त यो भाइले त ला मलाई यस्तो गर्यो भनेर
2: भाइले त्यही भएर पो नगाको
1: रहेछ भनेर सोच्दै हुनुहुन्छ होला सायद उहाँले
3: यदि त्यो भाछ भने आइ एम सॉरी
2: दाइ आई नो बिस्तारै यदि सोच्नै पाएन होला के
1: त्यही
0: अब हाम्रो चाहिँ ग्रुपमा चाहिँ पक्कै पनि आज चाहिँ हाम्रो अलिकति अब चाहिँ अलिकति हाम्रो चाहिँ कविताजीबाट चाहिँ अलिक हामी सिरियस टक गर्नुपर्छ के कुरा गरे भनेर चाहिँ एउटा म्यासेज पनि गर्नुभएको छ हाम्रो कविताजी र हामी चाहिँ सिरियस हुन पनि त्यति नै जरुरी छ र कविताजी हामी माफी चाहन्छौँ त्यसको लागि र अब भने हामी अलिकति यसको कुरा गरौँ न हाम्रो यो ड्रग्स एडिक्सनको विषयमा अनि यो जुन पोकी जुन भइरहेको छ नि नेपाली कम्युनिटीमा चाहिँ जसरी चाहिँ पोकिजको कुलतमा चाहिँ फसिरहेको छ नि नेपालीहरू यसलाई कसरी चाहिँ विशेष गरी जस्तै पुरानो दाजुभाइ दिदीबहिनीहरू यहाँ जुन हुनुहुन्छ दाई भाइ उहाँहरूले चाहिँ पोकी सिकिसकेको हुनुहुन्छ जस्तै नयाँ आएको दाजु विद्यार्थीहरूलाई चाहिँ जाऊँ न त्यहाँ अब उसले दाई भनेर भाइ भनेर अब उसले नाई पनि भन्न नसक्ने र जाऊँ नजाऊँ त्यहाँ के हुन्छ र रमाइलो हुन्छ यसो खेल्ने त हो नि $5 त हो नि $10 त हो नि $20 त हो नि $50 झिक्ने त्योभन्दा बढी चाहिँ नखेल्ने भनेर चाहिँ पोकिज गराएर कति नराम्रो घटना भएको पनि मैले देखेको छु
3: हजुर दाई
0: यो विषयमा चाहिँ हामी जो जसले पनि सुन्दै हुनुहुन्छ हाम्रो नयाँ दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्ण हामी सबैलाई कतिजनालाई त थाहा छ तर हामीले चाहिँ यो रिपिट गर्नुपर्छ जस्तो मलाई पर्सनल्ली मेरो रेस्पोन्सिबिलिटी हो जस्तो लाग्छ किन भन्दा यो विषयमा हामी झकझकै रहनुपर्छ जस्तो लाग्छ हितेश भाइ के छ यो कुराले चाहिँ मेरो धेरै नै नराम्रो अप्रिय घटनाहरू भएको साथीभाइ बिचमै भएको पनि मैले देखेको छु
3: पक्कै पनि जति साथीभाइहरू अथवा जति पनि क्याथ्रिनमा हुनुहुन्छ र जो पनि के भन् यो पोकिजहरू अथवा लागु पदार्थहरूमा इन्भल्भ हुनुहुन्छ भने पक्कै पनि नगर्नुहोस् यदि हजुरलाई कुनै हेल्प चाहिएको छ भने यु क्यान अलवेज रिच आउट टु नेप्लिज इन क्याथ्रिन उहाँ नेप्लिज दाजुभाइहरूले हजुरहरूलाई सकेसम्म हेल्प गर्नुहुन्छ सकेसम्म चाहिँ त्यहाँ नजानु होला या इट्स
0: तिम्रो चाहिँ एउटा जस्तै मान्छे लतमा पर्छ नि त्यसको लागि सुरुमै चाहिँ प्रिभेन्टिभ मेजर्स तिम्रो लागि चाहिँ फर इक्जाम्पल तिमीले अप्लाई गर्ने कुनै पनि कुलतको लागि केही तिम्रो कुनै ट्रिक्स छ त्यस्तो
3: मेरो लागि चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ सङ्गत नै हो दाइ
0: ओके
3: इफ यु आर इन टु ब्याड कम्पनी हजुर चाहिँ वान डे जसरी ब्याडली अथवा अननोइङली नोइङली हजुरहरू इन्फ्लुएन्स हुनुहुन्छ होइन यदि हजुरहरू कोही नजिकको दाजुभाइ अथवा आफ्नो साथीहरू चाहिँ कोही पनि कुलतमा हुनुहुन्छ भने सकेसम्म चाहिँ सम्झाउनुहोस् र सम्झाउन सक्नुहुन्न भने चाहिँ यु जस्ट या चेन्ज द कम्पनी त्यही नै भन्न चाहन्छु दाइ आफू बस्नको लागि चाहिँ कम्पनी नै हो सबैभन्दा ठुलो
0: कुरा
3: हजुर दाइ
0: मैले चाहिँ मेरो पर्सनल्ली म धारणा भन्छु अनि कस्तो भन्दा मलाई चाहिँ कुनै कुरा खराब छ भने ट्राई नै गर्नु हुँदैन जस्तै पोकिज गलत हो ल अब ब्राउन सुगर कसले खान्छ भने ल अब ड्रग्स खान ड्रग्स छ सुङ न अथवा के हुन्छ नि त त्यसको त्यो केही ट्राई नै नगर्ने क्या जस्ट वक वे मेरो चाहिँ त्यो पल्लवीको के छ
2: मेन चाहिँ त यस्तो हुँदो रहेछ अब मैले सुनेसम्मको चाहिँ एज अ स्टुडेन्ट अब माइसेल्फ होइन नट अब यहाँ आफ मेन डार्विनतिर भनौँ न बिकज अब त्यहाँनिर अलि ठुलो कसिनो नै छ मैले नाम चाहिँ बिर्सेँ हजुर त्यहाँनिर चाहिँ हजुर मिन्डो बिचको कसिनोमा चाहिँ स्टुडेन्टहरू एज एक्सपिरियन्स हुन्छ नि दाइ कस्तो किनकि अब फर्स्ट टाइम नेपालबाट यता आएको छ लेट्स ट्राई न एक्सपिरियन्स कस्तो हुँदो रहेछ भनेर जाने अनि they get addicted त्यो त्यहाँ गएपछि चाहिँ
0: ट्राई
2: गरेपछि ओ आउँदो हुन्छ यो पालि भयो इफ दे अर्न द्याट्स गुड होइन अनि भएन भने चाहिँ यो पालि भएन नेक्स्ट टाइम हुन्छ नेक्स्ट टाइम हुन्छ भनेर नै त्यसमै एडिक्टेड हुने दाइ गइरहने जानिरहने त्यति नै मेन चाहिँ अब त्यसले भनेको जस्तै फ्रेन्ड सर्कल पनि म्याटर गर्छ त्यही जुम जुम भन्ने साथीहरू पऱ्यो भने जतिचोटि नै गइन्छ दाइ जति हारे पनि मेन चाहिँ त्यही नै हुँदो रहेछ एडिक्सन
0: भनेपछि कस्तो भन्दा त्यस्तो साथीहरू हुनुहुन्छ र त्यसरी चाहिँ नखेल अथवा भन्दा पनि नसुन्ने अथवा फोर्सफुल गर्नुहुन्छ भने चाहिँ अब बरु बेटर टु गिभ अप अन द्याट फ्रेन्डसिप
3: पर्सनल बेनिफिट छोड्दा पनि हुन्छ
0: छोड्दा छोड्नै पर्यो आफ्नो लाइफै बिग्रिन्छ भने छोड्नै पर्यो नि त बरु त्यो पछि चाहिँ हेबिट फर्म भएर चाहिँ कस्तो नराम्रो घटनाहरू नेपालमा अब हामीले एभ्री डे न्युज सुन्छौँ सरल गुरुङको चाहिँ त्यो तपाईँको हाम्रो चाहिँ त्यो पेज छ नि नेपाल ट्युबदेखि लिएर हरेक चाहिँ फेसबुकमा आइरहेको हुन्छ यो विषयहरूमा तपाईँको के छ जस्तै अब साथीहरू त जस्तो कि हुन्छ ड्रग्स खाम भन्ने हुन्छ चुरोट खान भन्ने हुन्छ अलि धेरै रक्सी खाम आइज फ्ल्याट आउट हुम आज राति भन्ने पनि हुन्छ वाट डु यु थिङ्क
1: मेरो लाइफको एक्सपिरियन्स अनुसार यो कुरा चाहिँ मैले पनि फेस गरेँ थिएँ वेन आई वाज इन ग्रेड टुवेल्भ त्यो टाइम अझ 9-10 पनि म चाहिँ मेरो साथीको सङ्गतमै लागेर अब उनीहरूले जे गर्छ त्यही गर्न थालेको थिएँ भने चाहिँ म यहाँसम्म नै आइपुग्दिनँ थिएँ इभन मैले मेरो प्लस टू पनि कम्प्लिट गर्दिनँ थिएँ जस्तो लाग्छ क्या कम्पेयर टु मेरो साथीहरूको लाइफ मेरो लाइफ हेर्दा चाहिँ इफ अब त्यो लाइफ आफूले छोडेर आफू अगाडि बढ्न सक्यो भने चाहिँ देयर आर एकदमै राम्रो कुरा फर यु त्यहीँ छोडेर होइन त्यहीँ बस्छु साथी त म छोड्न सक्दिनँ यस्तो यस्तो भन्न थाल्यो भने चाहिँ यु विल डु नथिङ इन यर लाइफ केही नै गर्न सकिँदैन त्यहीँ नै झुलेर जिन्दगी सकिन्छ केही नै राम्रो हुँदैन तर त्यहाँ छोडेर निस्किन सक्यो भने चाहिँ यु विल विन एभ्रिथिङ इन लाइफ
0: That's good. पक्कै पनि एज अ डेफिनेटली एभ्री भ्युज इज इम्पोर्टेन्ट र हामी जति पनि नेपालीहरू जसरी चाहिँ हामी जोडिनु भएको छ कृपया हाम्रो कस्तो छ भन्दा चाहिँ ए भाइ आइज केटा अलिकति रक्सी खा चुरोट खाइज के हुन्न ल अलिकति गाजा तान यस्तो किसिमको ए दाइ भनेपछि फेरि हुरुक्कै हाम्रो चाहिँ ह्याबिट त्यस्तो छ क्या हाम्रो नेपालीको एकदम सपोर्टिभ पनि छ सिनियरलाई माया गर्ने पनि छ र हामीले चाहिँ एउटा बााउन्ड्री सेट गर्न सक्दैनौँ हाम्रो कल्चरल्ली हामी फार मोर बेटर छौँ
2: नसक्ने
0: नै हाम्रो नेपालीको चाहिँ बानी दाई भन्ने बित्तिकै ल दाई ओहो लाइक अब जिउ जिउ लाइक ढोग्न पऱ्यो भने फर्स्ट टाइम भेट्यो भने हामी चाहिँ तयार छौँ दाई भने चाहिँ त्यस्तो किसिमको रेस्पेक्ट छ है त्यसै जस्तो हामीले चाहिँ त्यस्तो कुरामा चाहिँ बााउन्ड्री सेट गर्नुपर्छ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ साथीहरूसँग पनि साथी भनेपछि हुरुक्कै हुने त्यस्तोमा पनि हामीले विचार गर्नुपर्छ र आज भने हामीलाई अब पल्लवीको ब्रदर चाहिँ डियर ब्रदरले चाहिँ म्यासेज गर्नुभएको छ पल्लवीजी तपाईँले आफ्नो दाजीको म्यासेज पढेर सुनाइदिनुहोस् र नेपालीज इन क्याथरिन ग्रुपमा प्रवेश सरले चाहिँ म्यासेज गर्नुभएको छ र म्यासेज गर्दाखेरि चाहिँ र पल्लवीले पढेर सुनाइदिनुहोस् कृपया सबै म्यासेज
2: हजुर हाम्रो प्रवेश उपेतीजीबाट चाहिँ मिल्छ भने मेरो प्यारो सुशान्त दाजुको लागि देउरालीमा बतास चल्यो भन्ने गीत बुझाइदिनु होला हजुर हाम्रो प्रवेशी र सुशान्तजीको चाहिँ एकदमै गहिरो नाता छ दाइ यो बतास चल्यो भन्ने गीत
0: कस्तो छ भनिदेऊ नि त अलिकति
2: बतास चल्यो दाइ बतास चल्यो
0: बतास चल्यो बतास चल्यो बतास चल्यो
2: ओ
0: देउरालीमा बतास चल्यो वाह वाह वाह देउरालीमा बतास चल्यो म चाहिँ गीत खोज्ने क्रममा छु र के गहिरो सम्बन्ध के छ भन्दै गर न
1: यहाँ देउराली नभएर नै सायद सबैलाई देउराली मिस भएको हुन सक्छ
2: हाम्रो चाहिँ मिनिङ बिहाइन्ड द सङलाई केही पनि छैन होइन तर
0: अनि हाम्रो चाहिँ प्रवेशजीले पक्कै पनि ओरिजिनल देउरालीमा बतास
2: हजुर
0: हजुर पक्कै पनि अनि त्यस लगतै हामीलाई अर्को पनि मेसेज प्राप्त भएको छ कविताजी पनि हामीलाई एकदमै माया गर्ने वान अफ द हाम्रो लिसनर्स हुनुहुन्छ कविता गिरी चाहिँ क्याथरिनको एउटा लङ टर्म बासिन्दा हुनुहुन्छ र उहाँले चाहिँ नवीन के भट्टराईको साँझ पख सङ प्लिज मनोज भन्नुहुन्छ उहाँले सम्पूर्ण आफ्नो परिवार र नेपालीज इन क्याथरिन सबैजनालाई चाहिँ नवीन के भट्टराईको साँझ पख भन्ने गीत सुनाउन चाहनुहुन्छ चा।

0: बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो
1: एभ्री टाइम
0: रिप्रेजेन्ट अब भने हामीलाई अर्को गीतको पनि रिक्वेस्ट आएको छ कविताजी र थ्याङ्क यू सो मच प्रवेशजी तपाईँले गीत रिक्वेस्ट गर्नुभयो देउरालीमा बतास चल्यो र कस्तो भन्दा चाहिँ यो गीतको चाहिँ सृजना र गीतको चाहिँ यो जुन जति पनि यो सुन्दरता छ नि गीतमा हामी सबै मग्न भयौँ होइन
2: हजुर दाई
0: मलाई त तिमी सुत्यौ कि जस्तो लागिरहेको थियो
2: होइन दाई धेरै गीत भएर म भावुक भएँ दाई
0: भावुक किन किन
3: मलाई नि त्यस्तै लागिरहेको थियो नेपालको याद आएर
0: ओह यो गीतमा चाहिँ किन त्यो एकदमै यो अलिकति फेरि आइरहेछ नि यो गीत के टिकटकहरूमा यताउता क्या
2: त्यस्तै शब्दहरूको कारणले नै होला दाई देउराली भयो
0: मान्छेलाई आजकल उदास लाग्छ कि देउरालीमा बतास चल्यो भन्छ मनै उदास भयो भने
2: चैते चैते बतास हो कि दाई तातो हावा चल्ने
3: अब त इमेजिन गर्नु न तपाईँको पुरै हरियालीमा होइन आफू एक्लै बस्न पाउँदा त्यो साइलेन्ट द नेचर त्यो कतिको इन्जोय भनिन्छ त्यो वाला हो नि त दाई
0: तिमी देउरालीमा बसेको छौ
3: बसेको छु दाई त्यही भएर नि नट तपाईँको हामी चाहिँ दसैँतिर गाउँमा जाँदा चाहिँ देउराली हुँदै जानु पर्थ्यो दाई अनि त्यो त्यहाँ बसेर त्यो इन्जोय गरेको मोमेन्टहरू नै याद हुन्छ क्या ट्याक ट्याक त्यो बसेर होइन आनन्दले त्यो साइलेन्ट
0: प्रवेशसँग सँगै मामा घर जाँदा हो
3: हजुर मामा घर भन्दा नि हामी त्यस्तै भनौँ
0: पक्कै पनि र अब भने डेफिनेटली थ्याङ्क यू सो मच अगेन र अब अर्को हाम्रो गीत चाहिँ कविता गिरिजीले रिक्वेस्ट गर्नुभएको छ नवीन के भट्टराईको र अब कुरा गर्ने क्रममा चाहिँ अब डार्विनबाट चाहिँ क्याथरिन ट्रान्जिट भयो तपाईँलाई चाहिँ अनि डार्विनको र क्याथरिनमा चाहिँ अब डार्विन यसै पनि क्वाइट मानिन्छ अस्ट्रेलियाको वान अफ द हुन्छ नि क्वाइटेस्ट क्यापिटल स्टेटको क्यापिटल हो डार्विन अनि त्यही माथि पनि क्याथरिन आउनुभयो र डिफ्रेन्स जस्तै अब नेपालबाट आउँदाखेरि अब नेपालको त अब स्मल टाउन पनि टाउनै जस्तो छ अब के छ के लाग्छ
4: मलाई नेपाल हेरिकन त धेरै सानो लाग्यो डार्विन चाहिँ मेरो एरिया हेरिकन अहिले मेरो एरियातिर चाहिँ हल्का त्यो बाढीहरू गएर त्यस्तो नराम्रो देखिरहेछ काडागारी थाहा छ हजुरहरूलाई पेप्सीकोलाबाट यताभित्र के एकदम बाढी गएको भनेर भाइरल छ नि सोसियल मिडियातिर खरे खोला यताउति भनेर के काडाघारी त्यो हेरिकन डार्विन चाहिँ मलाई धेरै सानो छ क्याथरिन त अझ
0: सानो
4: मेरो काडाघारी भन्दा नि सानो
0: क्या तर रमाइलो लागिरहेछ फेरि
4: नेपालको जस्तै लाइफ छ नि त यहाँ त्यही भएर राम्रै
0: आई थिङ्क सबैले रिफ्लेक्ट गर्ने पक्ष त्यही नै हो जस्तो लाग्छ अब हामी चाहिँ कार्यक्रमको चाहिँ अन्त्य अन्त्यमा आइसकेका छौँ र हामी चाहिँ केही छैन हामीले एक्सटेन्ड गर्न सक्छौँ हामीले अरू विषयमा कुरा गर्न सक्छौँ र हितेश भाइ अब हामी चाहिँ आज चाहिँ किताबको पनि कुरा गऱ्यौँ र हामी चाहिँ अलिकति इन्फ्लुएन्सको कुरा पनि गऱ्यौँ
2: हजुर
0: अब के छ आज अरू विषय के छ हाम्रो कुरा गर्नुपर्ने
2: सायद हामीसँग धेरै समय पनि छैन होला सायद त्यही भएर चाहिँ हामी कविता दिले भने भनेको गीत चाहिँ सुनौ सुरुमा अनि त्यसपछि
0: केही छैन हामीले चाहिँ अब हामीले चाहिँ कार्यक्रम एक्सटेन्ड गर्न पनि सक्छौँ भन्ने कुरा आइरहेको छ र अब हाम्रो चाहिँ तिमीले सोचेको कुनै विषयवस्तु के छ पल्लवी तिमीलाई मैले होमवर्क पनि दिएको हो
3: हजुर दाइले मलाई पढ्नु भएको थियो होइन तर म घर गएर खाना बनाउने क्रममा होइन बहिनी आउँछ भनेर खाना बनाउने क्रममा
0: पक्कै पनि अब भने कविताजीको रोजाइमा रहेको यो गीत चाहिँ बजाउँ अनि त्यसपछि हामीले चाहिँ सन्जु गुरुङलाई ह्याप्पी बर्थडे नि भनिदिनु है भनेर चाहिँ भन्नुहुन्छ ल हामी सबैले
4: ह्याप्पी बर्थडे
0: तिनचोटि नै भनौँ ल ह्याप्पी

औ भने कार्यक्रमको हामी अन्त्यमा छैनौ. आज हामी कार्यक्रम यसपछि पनि कार्यक्रम सञ्चालन गर्ने हामी तर्खर गरेका छौँ र अबको केही समयमा हाम्रो क्याथरिनको चाहिँ आवरली न्युज बज्नेछ र त्यसपछि हामी फेरि आजको लागि चाहिँ आधा घन्टा अथवा चाहिँ एक घन्टाको लागि चाहिँ हामी कार्यक्रम सञ्चालन गर्नेछौँ र आज चाहिँ कुरा पनि अझै विषयवस्तु कुन कुरा कभर गर्नुपर्ने हो हाम्रो कभर भइसकेको छैन. हाम्रो चाहिँ अलिकति हाँसो ठट्टा रमाइलोमै आज अलिकति बितेको छ. त्यसको लागि जति पनि सुनेर हामीलाई अलिकति आज अलिक किन सिरियस भएन भनेर चाहिँ जसले फिल गर्नुभएको छ उहाँहरूप्रति म क्षमा प्रार्थी छु. हामी सबै माफ माग्न चाहन्छौँ र केही छैन. तपाईँहरूलाई हामीले चाहिँ परिवार सोचेर चाहिँ यति अलिकति रमाइलो ठट्टा पारामा चाहिँ कुराकानी भयो, माइन्ड नगर्नुहोला. र अहिले भने तपाईँहरूको लागि अब म रेगुलर न्युज बजाउँछु र करिब 5 मिनट पछि हामी फेरि नेपाली आवाजमा जोडिनेछौँ. अहिले भने तपाईँहरूलाई आवरली न्युज.

0: आजको कार्यक्रम चाहिँ मलाई अलिकति रमाइलो भएको डिफरेंट भएको र अलिकति अनडिसिप्लिन भएको जस्तो पनि लागेको छ तर केही छैन अब कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र तपाईँहरू जतिले पनि सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद र अर्को हप्ता यसै गरी बुधबार हामी आउने बाचा गर्दै तपाईँहरू सबैसँग म बिदा हुन चाहन्छु र जानभन्दा अगाडि म सबैको अलिकति राय पनि सुन्न चाहन्छु हितेश भाइ
1: धेरै धेरै धन्यवाद दाइ आजको लागि सधैँ चाहिँ हजुरले बोलाउनु भएको छ र आई जस्ट फिल लाइक होम आउँदाखेरि चाहिँ र थ्याङ्कफुल थ्याङ्क्स टु टु न्यू फ्रेन्ड्स या धेरै धेरै धन्यवाद दाइ अनि अर्को बुधबार पक्कै पनि
0: पल्लवी
2: हजुर मलाई चाहिँ फर्स्ट टाइम इन अ रेडियो नयाँ एक्सपिरियन्स त्यो पनि हजुरहरूसँग एज अ फ्रेन्ड फ्यामिली फ्रेन्ड नै भएको भएर एकदम रमाइलो भयो दाइ
0: ग्रेट
3: सेम मेरो पनि त्यही नै हो मैले चाहिँ मेन दिदीलाई चिनेको थिएँ अनि त्यस पछाडि त्यस्तै
0: त्यस्तै थ्याङ्क यू सो मच तपाईँहरूको आगामी हप्ता शुभ रहोस् मस्त रहोस् सधैँ जस्तो तपाईँहरू हेल्दी खुसी रहनुहोस् र तपाईँहरूको शुभरात्री तपाईँहरूलाई शुभरात्री र थ्याङ्क यू सो मच हेभ अ ग्रेट नाइट